0: किन्नुभयो औषधै हालेको
1: लाउन शरीर ढाक्ने कपडा मास्क पल्दा खोइ यत्तिकै गोठ बिरुवामा बिसाल्ने
0: एकैछिन त हो नि धेरै बेर होइन अहिलेसम्म केही भएको छैन तपाईँको
1: हेर्नुहोस् है यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल बिसादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ बिसादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ
0: बिसादीले धेरै नै जोखिम हुन्छ
1: हो नि रासायनिक बिसादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: अनि नानी बिसादी प्रयोग नगरे अनबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् है रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: यदि कुनै महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौँ कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: आउनुस आउनुस अवार्ड लिन वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो आउनुस
6: मुख्यमन्त्रीज्यू तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन उचित बजार भाउ दिनुहोस् उन्नत जातको बिउ बिजन दिनुहोस् अनुदानमा मल दिनुहोस् आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस् किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि हो त्यसको अन्त्य गर्नुहोस् कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस् कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु अब तपाईँ नै भन्नुहोस् म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ
7: कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
8: कृषि रेडियो समय संकेत
9: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ
10: नारायण खेती गरौ है
11: ए सबै

0: शुभ प्रभात। यूसीआईएनको साझा कबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते, मंगलबार सेप्टेम्बर 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यस बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा

0: र व्यापार 866 शैक्षिक संस्था 345 विद्युत ग्यास र पानी उद्योग 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र 189 कृषि मत्स्य र वन व्यवसाय 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
1: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्र निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
2: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
1: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ, संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
3: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
1: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
4: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा कांग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
1: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाई दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नुभएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँभन्दा 5,000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुन्दी कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नुभएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढ़ाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा बाथ मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर, फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमान्युएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
1: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमनप्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने

0: कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकोईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अक्लेम गर्नुहोस्। सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि, तपाईँको नमुना कामहरू भन्छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि सबैलाई, कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न। हाम्रो युवाहरू, म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तघरकोमा जाने, स्पेसली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
2: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
5: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
2: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने
4: ट्रम्प प्रशासनको घोषणा
2: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन् माथि यस्तो लेखेको छ आईसीयूमा पसेर पनि लिए सुखमा लिए दुःखमा लिए लिदिन लिदिन भन्दै पनि लिए
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको
6: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल
3: लोकल खसी लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल
3: तपाईँले उत्पादन गरेका लोकल बोका खसी लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल
4: मुना मासु पसल धुनिवेशी छ धारके बजार पुरानो धारके जाने बाटैमा सम्पर्क विशु गजुरेल 9840597007 9840597007 हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।

0: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
1: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसको लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
0: ल सर, पनि यहीँ धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
4: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिमै ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस, धुनिबेसी 640, प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 98-43-47-80-50, 98-43-47-80-50। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
0: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल।
5: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल।
0: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
1: मुना मासु पसल, धुनिबेसी 6 धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 98-40-59-17-07, 98-40-59-17-07। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
6: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
7: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ कि
1: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अनुभारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन।
3: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
4: ल सर पनि, यही धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
3: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस, धुनिबेसी 640, प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050, 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: रमिला, तिमीले के भन्न खोजेको के हो भन? धक्नमा नि भन न।
6: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
5: किन त्यस्तो गरेको होला त?
6: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
5: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौँ। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानुनी हुन्छ, विवाह गराउनेलाई कानुन बमोजिम कारवाही पनि हुन्छ।
7: बाल विवाह कानुनी अपराध हो, यसलाई आजैबाट रोकौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
2: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
1: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
2: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
1: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4, जीवनपुर धादिङ, 98143563, 98143563।

0: 56
1: ओहो, कान्छाको जन्मदिन पनि आइसक्यो। उपहारमा साइकल ल्याइदिनु पर्नेछ, अनि बर्थडे केक पनि चाहियो। फेरि कान्छी छोरीलाई खेलाउन ल्याइदिनु पर्ने, कहाँ पो जाने होला।
2: ए दाई, धार्केमा नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप छ नि, त्यही जानुहोस् न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका साइकल गिफ्ट आइटमका साथै अर्डर अनुसार 2 घण्टामै बर्थडे केक तयार पारिन्छ।
2: त्यति मात्रै कहाँ हो र, स्टेसनरी सामग्रीहरू सस्तो र सुलभ मूल्यमा बिक्री गरिन्छ।
3: थप जानकारीको लागि नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप, धुनबिसी छ, धार्के बजार चोकै निर,
2: प्रोपाइटर मधुसूदन रेग्मी, मोबाइल नम्बर 9841065736, 9818551044।
4: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
2: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
5: रेडिमेड सुन चाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुन चाँदी पसल खानी खोला बजार।
2: थप जानकारीको लागि सौगात स्वरूप सुन चाँदी पसल, धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 9841839728।
6: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
4: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40। वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
1: सन्राज हेल्थ केयर धारके बजार बहादुर भवन एनआईसी एसिया बैंक भएको घरमा फोन नम्बर 010-41-40-89-9845-87-38-38 सन्राज हेल्थ केयर धारके बजार।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्तनको व्यक्ति वा कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् घोष गरौँ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
2: बेचबिखन र ओसार पसारबाट बचौँ, सिप सिकौँ र स्वदेशमै आत्मनिर्भर बनौँ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
6: ल ल राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यहीँ तरकारी बेच्छ अनि सामान लिएर आऊ।
5: हस आमा।
7: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97 9841-5724-97।
8: कुशल सप्लायर्स धुनबेसी छ धारके।
0: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
8: हाम्रा सेवाहरू:
0: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
8: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9851210540 9860-7275-51। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
0: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल,
8: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
0: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
1: मुना मासु पसल धुनिबेसी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840-59-1707 9840-59-1707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
9: अहिले
10: हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 8 बजेको छ।
11: नारायण खेती गरौ है
12: ए सबै।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: हेर्दै गर्नु भाइ, मैले सम्झाउनु भनेको पोर्ट मान्दैन, पारिगाउँ किन भन्छ यसमा त मैले भाइ।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो, आउनुहोस्।
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दैन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
4: नारायण खेती गरौ है
5: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन सिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा आयो त्यस्तै, अफिस गयो झन् त्यस्तै, मलाई त दिक्क लागिसक्यो।
8: होइन है कालीको बा, किन एक्लै कराइरहनु भएको?
7: किन हुनु नि, घरमा पनि फर्निचर चाहिएको छ, अफिसमा पनि फर्निचर चाहिएको छ, जहाँ पायो त्यहीको फर्निचर आफूलाई फिटिकै राम्रो लाग्दैन, त्यही भएर सोचिरहेको छु।
8: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै धार्के बजारमा रहेको विश्वनाथ काष्ठकला उद्योगमा जानुहोस् त, त्यहाँ सबै समस्याको समाधान भइहाल्छ नि।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका खाट, दराज, पलङ, किचन र्याक, टेबल, कुर्सी, सोफा सेट, घरको झ्याल, ढोकाको चौकोस लगायत घरको फर्निचरको लागि चाहिने सम्पूर्ण कार्यको लागि विश्वनाथ काष्ठकला उद्योग धुनिवेशी छ धार्के धादिङलाई सम्झिनुहोस्। साथै मोडलिङ मेसिनद्वारा फर्याङ, दराज, हुक्का लगायत फर्निचरमा डिजाइन गरिन्छ।
10: थप जानकारीको लागि विश्वनाथ शाह मोबाइल नम्बर 9813-48-41-25, 9860-77-82-40, 9860-77-82-40।
11: कुशल सप्लायर्स धुनबेसी छ तार्के।
12: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।

0: हाम्रा सेवाहरू
1: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टू जेड सामानहरू उपलब्ध छ।
0: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852105040 9862775551।
1: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबेसी छ धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40। वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
2: सनराज हेल्थ केयर धारके बजार बहादुर भवन एनआईसी एसिया बैंक भएको घरमा फोन नम्बर 010-41-40-89 9845-87-38-38 सनराज हेल्थ केयर धारके बजार।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
4: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।

0: regular.
1: Yeah! What is that?
2: Namaste, we are the
1: Cartoon
2: Studio Juniors. What's up, Namaste? If you like, comment, and share with us.
3: हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
4: कति भयो? अब दिनु न एक मिनट दिनु थपेर।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: सरी, मेरो डान्स पार्टनर चुज भइसक्यो।
3: को

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: अनि मिस्टरज्यू, अब यो चाहिँ अब हाम्रो मिलिमिलाउने पत्र जति खर्च भइसकेको छ, अब तपाईँले यसो मलाई प्रमोसनमा हेल्प गर्नु पर्ला जस्तो छ। आरकेजी, तपाईँ चिन्ता नगर्नुहोस् न, आई एम मिस्टर ज्यू, आई हेभ 256K फलोअर्स अन टिकटक। आज हेर्नुहोस् न, बिग बिग कम्पनीमा सँग काम गरिरहेको छ, तपाईँको सुत्र 13 म्युजिक भइसक्यो। अब सोच्नुहोस् त, म प्रमोसनमा हेल्प गर्दिनँ, तपाईँ चिन्तै नगर्नुहोस् न।
3: एक्सक्युज मी सर, हजुरले एउटा नानी भेट्नु आएछ,
2: फ्यान फर्किनु आएको होला, तपाईँ पठाइदियो। अनि हाम्रो भिडियो चाहिँ कहिले रिलिज हुन्छ होला? मैले चाहिँ अब यो फ्राइडे रिलिज गर्ने सोचेको
4: छु।
2: हेलो,
4: मलाई चिन्नु भयो? म पूर्वी के पूर्वी के छ मलाई के
2: सरी नानु, म तिमीसँग यसमा कुरो गर्छु ल, म स्थान भेटिङ गर्छु, जाउँ ल, बाई।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: ल यार भेटौँला नि
3: ल सी यू बाई
2: ल यार सी यू

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

कलरफुल बनाउन तिम्रो नै खाँचो छ।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कृषि रेडियो 101.5 मेगाहर्जमा मिठा मिठा लोक तथा दोहरी गीतहरू। कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 11 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 9841547497, 9841547497।
3: ए काका भा, तपाई धारकी जान लाग्नु भएको भए हिलटेक ट्याङ्की डोरी चाहिएको थियो, कहाँ पाइन्छ यसो बुझेर आउनुहोस् है।
4: ल नानी पनि, आस्था इन्टरप्राइजेस धारकेमा सबै सामान पाइहाल्छ नि, किन चिन्ता गरेको तिमीले।
5: प्लास्टिक सम्बन्धी सम्पूर्ण सामानहरू, सर्किन, डोरी, प्लास्टिक पोखरी, टनेल प्लास्टिक, तिरपाल, गुन्द्री, निलो ड्रम,
4: खाने पानी र सिँचाइको लागि गुणस्तरीय पाइप, हिलटेक ट्याङ्की 5 वर्षे ग्यारेन्टी र 50 वर्षे वारेन्टीको साथ, मङ्गलम ट्याङ्कीका लागि,
5: कुखुरा पालनका लागि आवश्यक भाँडाकुँडाको साथमा विभिन्न साइजका प्लास्टिक सिटहरू पनि होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: आस्था इन्टरप्राइजेस हर्के बजार, सम्पर्क प्रहलाद राज पाण्डे, मोबाइल नम्बर 9843180883, फोन 010-4140-01।
7: कुशल सप्लायर्स धुन बेसी छ धारके।
8: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
7: सेवाहरू:
8: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
7: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा, सम्पर्क 9852-10540, 9860-7275-51। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
8: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेन्स कुखुराको ताजा मासु पाइने पसल,
7: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
8: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
0: मुना मासु पसल धुनिबेसी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840-59-1707, 9840-59-1707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
9: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबेसी छ धारके बहादुर भवन, 9845-87-38-38, 010-41-40-40।
10: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
0: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: चुङ्गाला खियो लानन कसकचिमला पाङमा सातै यही निर्माण सामग्री आङसे पसिम जाति हादर लसी लिच्छा पछुताई तितोसम
3: रङ्गिन तिगा गफ गुनगुनाई लसुबा तिगा दाबा मामा
2: सिङ्गोली कुनमे रङ लानी
3: ङाई छङमन तमगदे गोजिन्जी मामा रङसे तिलै चिन्द लसुवा दो जट्ट दार्के इन्टरप्राइजेस सेसु गोदम।
4: यहाँ पंचकन्या जगदम्बा डंडी एशियन पेंट्स ओपीसी पीपीसी सीमेंट पीपीआर जीआई पीवीसी स्टील पोलिथीन पाइप तथा फिटिंग्स मार्बल प्लाईवुड सीसा पानी तान्ने घरेलू तथा कृषि पंप किला कब्जा साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ।
5: थार्के इन्टरप्राइजेस 901 थार्के बजार
4: सम्पर्क दामोदर रेग्मी 9841 29 61 53 9818 76 87 0 रामराजा रेग्मी 9841 62 34 80 9818 83 24 03।
6: आमा म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
7: ल ल राम्ररी जाऊ। ए सुन त घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
6: हस आमा।
8: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स 901 थार्के बजार, सम्पर्क कुमार बाँसकोटा 9841 57 24 97 9841 57 24 97।
9: कुशल सप्लायर्स धुनबेसी छ तार्के।
10: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
9: हाम्रा सेवाहरू
10: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
9: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धार्के, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852105040 9862075151।
11: ओहो, कान्छाको जन्मदिन पनि आइसक्यो, उपहारमा साइकल ल्याइदिनु पर्नेछ अनि बर्थडे केक पनि चाहियो, फेरि कान्छी छोरीलाई खेलाउन ल्याइदिनु पर्ने, कहाँ पो जाने होला।
12: ए दाई, धार्केमा नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप छ नि, त्यही जानुस् न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका साइकल गिफ्ट आइटमका साथै अर्डर अनुसार 2 घण्टामै बर्थडे केक तयार पारिन्छ।
12: त्यति मात्रै कहाँ हो र, स्टेसनरी सामग्रीहरू सस्तो र सुलभ मूल्यमा बिक्री गरिन्छ।
11: थप जानकारीको लागि नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप धुनबिसी छ धार्के बजार चोकै निर।
12: प्रोपाइटर मधुसूदन रेग्मी, मोबाइल नम्बर 9841065736 9818555044।
13: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनबिसी छ धार्के बहादुर भवन 9845 87 38 38 010 41 40 40।
14: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
12: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
15: रेडिमेड सुनचालीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ। साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानी खोला बजार।
12: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
2: कृषि रेडियो समय संकेत।
0: अहिले हाम्रो स्टुडियोको घरमा मध्याह्नको ठिक 12 बजेको छ।
16: नारायण खेती गरौ है
17: ए सबै।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: घर पर्दोरा गुणस्तारा साला बिकी कृषि रेडियो समय संकेत
1: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 2 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धार्की बजार। सम्पर्क कुमार बास्कोटा, 98 41

0: 5547 97 98 41 5547 97
1: भर पर्दो र गुणस्तर साला बिकी हार्डवेयर हो हाम्रो पसला।
2: काठमाडौँको विभिन्न स्थानमा सेवा दिँदै आएको बिकी हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धार्के बजारमा पनि।
3: हामी कहाँ सस्तो बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामे रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थार्के बजार धादिङ।
3: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
2: मोबाइल नम्बर 98-41-16-78-98 98-41-16-78-98।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
4: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89 98-45-87-38-38। सनराज हेल्थ केयर, धार्के बजार।

0: थप जानकारीका लागि ओर्लिङको धारके शाखा धुनिवेशी छ धारके सम्पर्क सुजन सुयाल मोबाइल नम्बर 9803250420 रोहन थापा 9803250366
1: छिटो बनेकै ओर्लिङ
2: भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ कृषक सधैँ यही भन्छ एउटा कुरा सुनिदेऊ कृपादान चाहिँदैन परिश्रमको मूल्य देऊ
3: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाव दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 3 बजेको छ।
5: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: बालबालिकालाई
2: जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
1: माया र स्वभावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
3: यातायातको व्यवस्था भएको,
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
3: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
4: शान्त र मनोरम वातावरण भएको,
3: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
4: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङ।
3: सम्पर्क नम्बर 98512519909, 98512519909।
5: धार्के बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
6: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल,
5: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
6: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
7: मुना मासु पसल धुनिवेशी 6 धार्के बजार, पुरानो धार्के जाने बाटैमा। सम्पर्क विशु गजुरेल 98409107, 98409107। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
8: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिवेशी 6 धार्के बहादुर भवन, 98 45 87 38 38, 010 41 40 40।
5: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
9: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
10: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानी खोला बजार।
9: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
11: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र? सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र? कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
12: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: regular. Yeah! What is that? Namaste, we are the Cartoon Studio Juniors. What are you doing? What are you doing? Like, comment, and share. What are you doing? What are you doing? Subscribe to our channel. Subscribe to our channel. Last night, we had a lot of money. Okay, keep it going.
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: ठिकै भयो अनि तिम्रो मेरो पनि ठिकै भयो। दाइ पानी बुझी कति भयो? अब दिनु न एक मिनट दिनु थपेर।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: अस्ति नि हिट भएछ नि है, त्यही त मुटु त लास्ट हेर्दा ब्रो, त्यस्तो होइन क्या के भयो तँलाई
1: उठेर न हेरेर हेरे कति बचेर
0: मर्छ मोटो उठेर त किन हेरेन हेरे नचेर गर्नु पे न के भयो मुटु
1: मुटु
0: पिसाको

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियो घडीमा अपराह्नको ठिक 4 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै मिली खे।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 5 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सब

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97, 98 41 57 24 97।
3: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
3: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
4: 98 5 11 00 945, 98 5 11 00 945।
5: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
6: ल सर, पनि यहीँ धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
5: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस, धुनिबेसी 640, प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 98 43 47 80 50, 98 43 47 80 50। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: मिलाउ मिलाउ झगडा नगरौ बिना सिती दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
3: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धार्के बजार।
4: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
5: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: नाउ लेट्स वेलकम अ 4-year-old बेबी, अ वेरी क्यूट बेबी। सी इज नन अदर देन रिन्जेन लामो शेर्पा, जुन त लाग्यो ताराले। लेट्स वेलकम हर अन द स्टेज, रिन्जेन लामो शेर्पा। थ्याङ्क यू।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ, दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
3: नमस्कार सेन्सेविका दिदी। नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेको त छौ नि।
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ, हो त?
4: हामीले बच्चाको नाम समेत जुलाइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: कुशल सप्लायर्स धुन बेसी छ तारके।
6: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रही आएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
5: हाम्रा सेवाहरू:
6: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
5: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ तारके तरकारी बजार।

0: ठीक अपोजिट नयाँ भवनमा सम्पर्क 9852105040 9860-7275-51। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल
1: लोकल खसी लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल
0: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल
1: तपाईँले उत्पादन गरेका लोकल बोका खसी लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल
2: मुना मासु पसल धुनिवेशी छ धारके बजार पुरानो धारके जाने बाटैमा सम्पर्क विशु गजुरेल 9840-59-1707 9840-59-1707 हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।

0: के निर्माताओं को खरीद बिक्री तथा सट्टा पट्टा करने एकमात्र सही ठिकाना
1: रेसिंग ऑटोमोबाइल्स कलंकी खसी बाजार काठमांडू।
2: वरिष्ठ यूरोलॉजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
3: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धार्के बजार।
4: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
5: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
6: रेडिमेड सुन चाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुन चाँदी पसल खानी खोला बजार।
5: थप जानकारीको लागि सौगात स्वरूप सुन चाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98-41-83-69-28।
7: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
8: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
7: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
8: हो र भने उसो भए त म पनि गएर लिएर आइहाल्छु।
2: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पाठ पूर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
9: घराइसी कुटानी

0: किसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
1: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
2: त्यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
3: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिबेची छ धारके धादिङ,
2: सम्पर्क केदार अधिकारी 9807291160 र रबिन 9852444155।
4: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
5: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
6: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
5: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
6: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
5: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4 जीवनपुर धादिङ, 9841553683, 9841553683।
7: घरमा आयो त्यस्तै, अफिस गयो झन् त्यस्तै, मलाई त दिक्क लागिसक्यो।
8: होइन है कालीको बा, किन एक्लै कराइरहनु भएको?
7: किन हुनु नि, घरमा पनि फर्निचर चाहिएको छ, अफिसमा पनि फर्निचर चाहिएको छ, जहाँ पायो त्यहीको फर्निचर आफूलाई फिटिकै राम्रो लाग्दैन, त्यही भएर सोचिरहेको छु।
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै धार्के बजारमा रहेको विश्वनाथ काष्ठकला उद्योगमा जानुहोस् त, त्यहाँ सबै समस्याको समाधान भइहाल्छ नि।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका खाट, दराज, पलङ, किचन र्याक, टेबल, कुर्सी, सोफा सेट, घरको झ्याल ढोकाको चौकस लगायत घरको फर्निचरको लागि चाहिने सम्पूर्ण कार्यको लागि विश्वनाथ काष्ठकला उद्योग धुनिवेशी छ धारके धादिङलाई सम्झिनुहोस्। साथै मोडलिङ मेसिनद्वारा फर्याङ, दराज, हुक्का लगायत फर्निचरमा डिजाइन गरिन्छ।
2: थप जानकारीको लागि विश्वनाथ शाह मोबाइल नम्बर 9813484125, 9860772740, 9860772740।
9: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न, प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
10: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
11: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
7: कृषि रेडियो समय संकेत।
2: अहिले हाम्रो स्टुडियो घडीमा साँझको ठिक 6 बजेको छ।
12: नारायण खेती गरौँ है।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

पच पच पच पच फर्के फर्के।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 98 40 09 800।

0: तथा खुद्रा मूल्यमा पाइन्छ।
1: बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस, 900 थारके बजार, धादिङ।
0: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
1: मोबाइल नम्बर 98-41-16-78-98, 98-41-16-78-98।
2: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
3: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
2: हस आमा।
4: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बास्कोटा, 98-41-57-24-97, 98-41-57-24-97।
5: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
6: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
5: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
6: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
5: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4, जीवनपुर, धादिङ, 98-41-53-56-83, 98-41-53-56-83।
7: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
8: धारकै कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
9: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
7: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
8: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
10: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
11: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
12: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
13: थप जानकारीको लागि कृषि औजार कलेक्सन, धुनिवेशी 6, धारके, धादिङ।
12: सम्पर्क केदार अधिकारी, 98-087-29-160 र रबिन, 98-512-44-155।
8: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
14: कुशल सप्लायर्स, धुनिवेशी 6, धारके।
15: करिब 10 लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
14: हाम्रा सेवाहरू:
15: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
14: थप जानकारीको लागि कुशल सप्लायर्स, धुनबेसी 6, धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 98-512-10-540, 98-60-72-75-51।
16: वडा अध्यक्षज्यू नमस्कार।
17: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
16: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
17: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
16: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
17: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
2: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
3: रेडिमेड सुन चाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुन चाँदी पसल खानी खोला बजार।
2: थप जानकारीको लागि सौगात स्वरूप सुन चाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
4: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
5: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाव दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिगी छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ। दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
6: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
7: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 7 बजेको छ।
8: नारायण खेती गरौँ है।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 8 बजेको छ।
5: नारायण खेती गरौ है
6: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 MHz कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी छौ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बास्कोटा 9841-5724-97, 9841-5724-97।
3: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे, भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र
3: धारके तरकारी बजार भित्र। सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ
4: 9851-00-945, 9851-00-945।
5: भर पर्दो र गुणस्तर साल बिकी हार्डवेयर हो हाम्रो पसल।
6: विभिन्न स्थानमा सेवा दिँदै आएको बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
3: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थारके बजार धादिङ।
3: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
6: मोबाइल नम्बर 9841-16-78-98, 9841-16-78-98।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनीबेसी आदर्श क्याम्पस धुनीबेसी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन, मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: यातायातको व्यवस्था भएको,
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
4: प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: शान्त र मनोरम वातावरण भएको,
4: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
3: थप जानकारीको लागि सम्पर्क धुनीबेसी आदर्श क्याम्पस धुनीबेसी 3 धादिङ।
4: सम्पर्क नम्बर 9851-51-99, 9851-51-99।
7: कुशल सप्लायर्स धुनीबेसी छ धारके।
3: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
7: सेवाहरू:
3: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
7: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9851-10-540, 9860-72-75-51।
8: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
9: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी कोर्सगा ज्याबा पाङमराङ सामान याङसे तिम्रिन चिला
8: आइन ए चिन्ता थालाउले ज्याबा दिन भर प्रतिभा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले
9: हजुर बिएसटी हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यु सुन्दर कुमार हार्डवेयर 9201 धारके बजार
10: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 98-510-35-018 मनोज रेग्मी 98-41-60-55-30
11: भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ कृषक सधैँ यही भन्छ एउटा कुरा सुनिदेऊ कृपादान चाहिँदैन परिश्रमको मूल्य देऊ
12: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

तपाईँ यतिखेर कृषि रेडियो 101.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ मिठा मिठा लोक तथा दोहोरी गीतहरू।

वाह सट्ट अचार अनि उही गाउँ बस्तीको झल्को चौधरी क्रिएसनको प्रस्तुति पिंकी थापा मगरको लोक दोहोरी गीत चट्ट अचार पीआरबीटी 013-00-48-285 र पीआरबीटी 60-45-46-81 रामचन्द्र श्रेष्ठको उत्कृष्ट लय र शुभश्री लुङ्गेली झम्केको उत्कृष्ट शब्द सृजना भित्र शुभश्री लुङ्गेली झम्के र अमृता लुङ्गेली मगरको सुमधुर आवाज लोक

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै मिली खेती गरौं है।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै मिली खेती।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है,
3: ए सबै मिली खेती गरौ।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है,
3: ए सबै

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है,
3: ए सबै मिली खेती गरौ।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है,
3: ए सबै मिली खेती गरौ।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है,
3: ए सबै

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै मिली खेती गरौं।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै मिली खेती गरौं।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै मिली खेती गरौं।
0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौं है,
3: ए सबै